0: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ, लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: अहिले सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, अ रियल साउन्ड अफ लाइफ।
1: लोक भाकाको मिठास, नेपाली मनको आवाज, तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, जहाँ गुन्जिन्छन् नेपाली लोकगीत, जहाँ जोडिन्छन् संस्कृति, संगीत र मन। ग्लोबल रेडियो, जीवनको

0: life.
1: बाबु पानीको बिल तिरिदे
2: ल तिरिदे
3: बाबु बत्तीको बिल तिर्दे आज
2: ल तिरिदे
1: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
2: ल त्यो पनि तिर्दे
1: तर सबै कुरा यति छिटै कसरी तिरिस
2: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ
2: तर पेमेन्ट कसरी
3: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ
2: एकैछिनमा पैसा लोड गर्न मिल्छ
3: अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
4: सङ्गीत मनोरञ्जन र नयाँ अनुभूतिका साथ
5: दुनियाँभरिका श्रोताहरूको रोजाइ
4: अब हरेक समय हरेक ठाउँमा
5: तपाईँको आफ्नै डिजिटल साथ

यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको

ओम श्री साई राम। आज सेप्टेम्बर 13 तारीख 2026 को लागि श्री सत्य साई बाबा को दिव्य सन्देश यस प्रकार छ। तिमीले म फलानो हुँ भनुन्जेल डर रहिरहन्छ, तर म भगवान हुँ भन्यो भने र त्यसको अनुभव गर्न थाल्यो भने तिमीलाई अजेय शक्ति प्राप्त हुनेछ। ओम श्री साई राम।

0: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, अ रियल साउन्ड अफ लाइफ।
1: दशमी नमस्कार, म ठाकुर बेलवासी, कार्यक्रम सर्वे भवन्तु सुखिनःमा यहाँलाई हार्दिक स्वागत छ। आजको कार्यक्रममा पनि हामीले एकजना सत्पात्रको खोजी गरेका छौँ, बीडा जोशी राजभण्डारी। यति बेला बीडा जोशी राजभण्डारी निकै चर्चामा हुनुहुन्छ। उहाँले 2082 सालको मुलुककै एउटा प्रतिष्ठित पुरस्कार मदन पुरस्कार प्राप्त गर्नुभएको छ। नृत्यमा 6 दशक लामो समय समर्पित बीडा जोशीको साधनाको यति बेला सम्मान भएको छ। उहाँको कृति नेवार समुदायका परम्परागत मुकुन्डो नाचलाई 82 सालको मदन पुरस्कार प्रदान गरिएको हो। उमेरले 8 दशक माथिको हुनुहुन्छ बीडा जोशी, तर फेरि पनि आज उसै गरी आफ्नो क्षेत्रमा सक्रिय हुनुहुन्छ। हामी उहाँसँग अन्तरङ्ग भएर कुराकानी गर्छौँ। हामी सँगै हुनुहुन्छ 2082 सालको मदन पुरस्कार प्राप्त स्रष्टा बीडा जोशी राजभण्डारी। उहाँलाई स्वागत गरौँ, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
2: नमस्कार, मलाई यहाँले अन्तर्वार्तकलाई बोलाउनु भयो अनि यो मदन पुरस्कार मैले पाएकोले भनौँ न, यो अन्तर्वार्तक एरेन्ज भयो होला, तर यो पुरस्कार मैले पाएको होइन, नेवार समुदायको परम्परागत मुकुन्ड नाचले पाएको हो। यो नेवार समुदायको परम्परागत संस्कृति कला र नेवार समुदायको विभिन्न पक्षको कला कसरी हुन्छ, यो इतिहास त्यसले पाएको हो होइन।
1: म त एउटा सूत्रधार, सदा सहायता, महानताको कुरा भयो,
2: महानता होइन, महानता यो रियलिटी हो।
1: मध्यस्थकर्ता स्रष्टा तपाईँ हुनुहुन्थेन भने, तपाईँको मेहनत थिएन भने नेवार समुदायको परम्परागत मुकुन्डो नाच को यति ठुलो ग्रन्थ आउँदैन थियो नि त दिदी, होइन?
2: त्यो त थाहा छैन, तर म भनौँ भाग्यशाली नै भनौँ होइन, अब मेरो इच्छा मेरो लाइफले जे कुरालाई बिताए त्यसको कमता पनि जिन्दगीको एन्डमा केही सुखद पक्ष आयो, त्यो त म खुसी नै हुन्छु होइन।
1: नृत्यमा यहाँको रुचि कसरी बढ्यो, तपाईँको नृत्यप्रतिको रुचिका बारे बताइदिनुहोस् न।
2: भवन्डेर भुमुरी आउँछ नि है, चारैतिरको अथल पथल हुन्छ, त बिचको ठाउँ खाली हुन्छ नि है, मलाई म त बिचको ठाउँमा खाली भए थिएँ, भनेको म त सबै कुरा एगेन्स्टमा भयो भने मेरो इच्छा चाहिँ दृढ थियो। र एउटा कुरा के भने, मेरो बुवा त बितिसक्नु भएको थियो, मेरो लागि पहिलो कुरा मेरो गुरु त आमै हो होइन, आमाले नगर भन्दैमा मैले गर्नु कुरा आउँदैन, उहाँले नगर भन्ने कुराहरू उहाँलाई कन्भिन्स गराएर गर्न सकिन्छ होइन। अनि त्यसपछि मेरो स्टेप दिदी थियो, मेरो बाको पहिलो श्रीमती बितेपछिको, मेरो दिदीले पनि मलाई 100% सपोर्ट गर्नुहुन्थ्यो। उहाँ सर्राईमा बिहा गरेर जानुभएको, अनि उहाँले त्यसैले हाम्रो स्कुलमा एउटा यसो इन्भाइरोमेन्ट थियो, म यही एक दुई क्लास त काठमाडौँमै पढेको हो। त्यसपछि मलाई डान्समा बच्चामा इन्ट्रेस्ट पनि थिएन, मलाई एकदम एकान्त प्रिय थिएँ, पेन्टिङ गर्नु मन लाग्थ्यो। अनि त्यो ग्रुपमा मेरो दिदीको छोरीहरू पनि, यहाँ तपाईँलाई मैले आश्चर्य लाग्ला, 11 सालमा सरलाईको एउटा स्कुलले यहाँ कल्चर प्रोग्राम देखाउन आएको थियो है, त्यो बेला रामरी जोशी त्यो स्कुलको प्राध्यापक हुनुहुन्थ्यो, त्रिभुवन जयन्ती मनाउन आएको, त्यही साल उहाँको पुरी ऊ भयो नि, स्वर्गीय भयो नि है। अनि त्रिभुवन जयन्ती मनाउन आएको, इतिहासले खोज्दै जाँदाखेरि त त्यो पहिलो ग्रुप रहेछ केटी नाच्ने नि काठमाडौँमा, त्योभन्दा पहिला केटीहरू
1: स्टेजमा
2: म थिइनँ, म त त्यो लामो 9-10 वर्ष, तर त्यो ग्रुपमा मेरो दिदीको छोरीहरू भएर उहाँहरू हाम्रो हाम्रो काठमाडौँ पनि घर छ, त्यहाँ बस्नुभएको थियो. अनि त्यो प्रोग्राममा उहाँसँग गएर हेर्न गइयो है. गएपछि अनि मलाई पहिलोपल्ट नाचमा इन्ट्रेस्ट जागे रहेछ थाहा नभइकन, होइन
1: सायद त्यसरी
2: पहिलो
1: केटीहरू नाचेको हेरेको पनि
2: पहिलोपटक हो. त्यस्तो पहिले अब पहिले पनि नाच्ने चलन नै थिएन काठमाडौँमा,
1: त्यसमा पनि
2: महिलाहरू थिएन. अब हाम्रो परम्परागतहरू ना ड्रामाहरू हुन्थ्यो, मुकुट नाचहरू हुन्थ्यो, तर म स्कुलमा त्यसलाई स्टेजै थिएन. राणाहरूको जुन त्यो रङ्गशाला हुन्थ्यो त्यो स्टेज हो. अनि उहाँहरू आउँदाखेरि चाहिँ यो सरस्वती सदनको हल छ नि, त्यहाँ नाच्नु भएको थियो. अनि राजा महेन्द्र युवराज हुनुहुन्थ्यो, त्यो ग्रुपमा म सरलाई गएँ. अनि त्यहाँ स्कुलमा र यहाँको स्कुलमा इन्टायरली इन्भाइरोमेन्ट फरक के. त्यहाँ सबैजना नाच्ने, सबैजना गाउने, स्कुलको केही प्रोग्राम भयो भने जो आए पनि, एउटा इन्सपेक्टर आयो भने प्रोग्रामको टिचर छैन हाम्रो, आफै आफै गर्ने. त्यसले चाहिँ तपाईँसँग के छ भन्ने कुरा बाहिर निस्क्यो नि त
1: सरलाईको स्कुलमा, जहाँ रामोरी जोशी पढाउनुहुन्थ्यो,
2: प्रधानाध्यापक अनि उहाँ
1: राजनीतिज्ञ पनि हुनुहुन्थ्यो.
2: राजनीतिज्ञ म त भन्दिनँ, उहाँ चाहिँ गान्धीवादी हो, राजनीति उहाँको बाध्यता हो.
1: तर पछि त नि एउटा निकै ख्याति प्राप्त राजनीतिज्ञ नै हुनुभयो. राजनीतिक चेतनाकै कारण त्यो स्कुलका विद्यार्थीलाई त्यो खालको स्वतन्त्रता दिनुभयो,
2: त्यो म भन्दिनँ, त्यो म भन्दिनँ. राजनीति र आर्टमा कुनै तालमेल छैन. तपाईँलाई एउटा इक्जाम्पलको लागि म भन्छु, बिपी बिपीको श्रीमती सुशीला कोइराला, उहाँ पनि नृत्याङ्गिनी हो. उहाँ त म भन्दा पनि बढी डेडिकेटेड हो आर्टको लागि. तर उहाँले जस्तो सङ्घर्ष मैले पनि गराएको छैन, किन मेरो टाइम अझ पछि भयो नि. बिपीको स्वास्नी हुनु नै उहाँको लागि सङ्घर्षको पहिलो पाइला भएन नि त है, होइन त. अब कहिले जेलमा, कहिले कहाँ, कहिले कहाँ, तर पनि उहाँले त्यस्तो बेलामा पनि इन्डियामा गएर ना सिकेर काठमाडौँमा आएर बिपी मन्त्री हुनु बापछि यहाँ स्कुल खोल्नु मान्छे, क्लासिकल डान्स, इन्डियन क्लासिकल डान्सको संस्था खोल्ने उहाँ पहिलो महिला हुनुहुन्छ. यो सबै मैले यसमा लेखेको छु.
1: सुशीला कोइरालासँग भेटघाट भयो, राम्रै
2: भेटघाट त भएको थियो. तर एज ए डान्सर मैले चाहिँ उहाँ बित्नुभन्दा अगाडि भेटेर भेट त मेरो सुशीला चाहिँ उहाँको बुहारीसँग छ, बनिसा पनि होइन. तर अब राजनीतिमा कस्तो हुँदो रहेछ भने पुरुषको मात्रै कुरा हुन्छ, आई बाहिरको अलिअलि हुन्छ. तर आर्टिस्टले एउटा मानिसले के गराएछ, कसो गराएछ, अब राजनीतिको कुरा गर्दाखेरि बिपीको कुरा आउँछ, सुशीला बाबुजूको कुरा आउँदैन नि त है. उसको उसले कति सहयोग होला, कति के भयो होला, कति टेन्सनमा भयो होला, कत्रो जोइन्ट फेरिमा बस्दा केटाकेटी कसरी हुर्कायो होला, जेलबाट आउँछ एउटा बच्चा पाउँछ, फेरि जान्छ, फेरि अर्को पाउँछ, त्यही पनि उसले डान्स छोडेन के. उहाँ पनि मलाई लागि एकदम ठुलो प्रेरणाको हो. अब कुनै कुरा मलाई अहिले भन्छ नि, अब हाम्रो प्रधानमन्त्री
1: बालन
2: शाहको कुरा गरौँ न. बालन शाहको यत्रो प्रचार हुन्छ अनि कसैलाई लाग्छ हो बालन शाहको श्रीमती कति, मेरो आफ्नो व्यक्तिगत म सोच्छु कि कति भाग्यमानी भने, मलाई लाग्छ उहाँ त एउटा जेलमा हुनुहुन्छ, उहाँले आफ्नो स्वतन्त्र लाइफ सबै गुमाउनु भयो नि, भएन होइन त. अब उहाँको श्रीमानलाई कुन बेला के भन्छ, कसले गाली खाइ गरे के छ, तर उहाँ कति टेन्सन हुन्छ, त उहाँको बारेमा कसैले लेख्दैन, कसै सोच्छ उहाँको हो भौतिक भौतिक त उहाँको सुखी पहिले पनि थियो नि सोध्नु होइन. तर अब उहाँको
1: मानसिक रूपले त प्रधानमन्त्री हुनुभन्दा अगाडिको राम्रो
2: त्यही त भने, भौतिक रूपमा उहाँलाई पहिले पनि सबै कुरा पुगेको थियो होइन. होइन अब मानसिक रूपमा उहाँ कति तनावमा होला अहिले, छैन होला. अब म एउटा आइमै भएर मैले विचार गरेको कुरा नि, त्यही त. अब उहाँ स्वतन्त्रसँग कहीँ जान सक्नुहुन्न, आफ्नो बच्चाको पिर होला उहाँलाई, होइन कति पिर होला नि त, त्यो पिर त देख्दैन अरूले,
1: लेखिँदैन. एउटा पुरुषको सफलता लेखिन्छ,
2: त्यो लेखिने मात्रै, लेख्नुको लागि तपाईँले पहिला त्यसलाई महसुस गर्नुपर्छ नि त. महसुसै गरिँदैन, कहाँबाट लेखिन्छ. तपाईँलाई केही लेख्न त कल्पना त गर्नुपर्छ नि, होइन. महसुस गरेर नै लेख्नुहुन्छ, तपाईँले कविता लेख्नु, कथा लेख्नु, जे पनि तपाईँले केही कुरालाई महसुस गर्नुहुन्छ नि त, होइन लेख्नुहुन्छ नि. अब म चाहिँ सधैँ उहाँको बारेमा सोध्छु कि, त्यो म उहाँलाई चिन्दा पनि चिन्दिनँ, केही पनि चिन्दिनँ, होइन. तर उहाँको उहाँको लाइफ कति स्वतन्त्र थियो होला पहिला, कति आनन्दले माइती जान्थ्यो होला, आउँथ्यो होला साथीहरूसँग, कति अब त साथीहरूसँग भेट्नु पनि उहाँलाई फिल्टर गर्नुपर्ने है, ऊ गर्ने सायद उहाँको श्रीमती मान्छेसँग कति दिन भेट पनि हुँदैन होला है, कति रातिसम्म उहाँको बाटो हेर्नु पर्थ्यो होला, त उहाँको वेदनाले कसैले पनि खै मैले फिल गरेको देखिनँ खा, तपाईँहरू त त्यस्तो हुन्छ नि त राजनीति भन्दा म राम्ररी दाईलाई राजनीतिको भन्ने, उहाँ त एउटा के भन्छ प्रजातन्त्र ल्याउने एउटा सिपाही हो, बिपीको एकदम विश्वासिलो पात्र हुन्छ उसले जे गर, अब राम्ररी जोशीलाई यो 7 सालको क्रान्तिमा यसमा लाग्यो, उहाँको बाबा चाहिँ फेरि जिम्मेदार कट्टर भनौँ राणा शासनको अनुयायी भन्नु पर्यो, उहाँहरूको नियमलाई पालन गरे, उहाँले आफ्नो छोरालाई जेलमा राख्नु भएको छ, त्यस्तो छ कि, अनि उहाँले यो अहिलेको यो उसको आएपछि पनि लड्न भन्नुहुन्थ्यो कि, म यो राजनीति भनेको एकदम गन्दा चिज हो भन्थे भन्नुहुन्थ्यो
1: रामचन्द्रले,
2: म यो लड्दिनँ म गर्दिनँ भन्नुहुन्थ्यो, अनि म उहाँको पहिलेदेखि स्टुडेन्ट तर अलि यस्तो बोल्थेँ कि, कुनै प्रोग्रामको जिम्मा मैले लिने भएर म बुहारी भए पनि
1: पछि बुहारी हुनु
2: पछि
1: विद्यार्थी हुनु,
2: तर मेरो त्यो रिलेसन चाहिँ त्यति गुरुको जस्तो, तर हाम्रो स्कुलमा टिचर भनेर डराउने कुरा थिएन, मनमा लागेको भन्ने, अब रावण दाईको मैले पिटाइ पनि खाएको छु कुनै कुनै कुरामा है, अब कुनै कुनै कुरामा अनि एकदम जिम्मा दिनु पनि हुन्थ्यो होइन, त्यसकारण चाहिँ उहाँलाई म जेठाजुभन्दा गुरु मान्छु होइन, अनि अब यो राजनीति परिवर्तन आयो, अब इलेक्सन भन्ने कुरा आयो, अनि म लड्दिनँ यस्तो, उहाँले व्यक्तिगत रूपमा मान्छे त चिन्नुभयो होला नि त आफ्नो पार्टीको मान्छेलाई पनि भन्नुहुन्थ्यो, अनि उहाँको कतिले पनि सम्झायो, अनि मैले एउटा लास्टमा के भन्यो भने दाइ सबै नराम्रो मान्छेले गयो भने त देशको गति के होला, त एक दुईजना बोल्ने मान्छे एकजना तपाईँ त बोल्नुहुन्छ, अब उहाँले बोलेकोले नि उहाँ के भन्छ हाम्रो गिर्जाबाबुबाट टाढा हुनुभयो नि त पछि होइन, उहाँको एगेन्स्टमा लड्यो भनेर उहाँले भन्नुभयो, त मैले यो लडेको होइन, म जित्दा पनि जित्दै सायद मेरो एउटा मात्रै भोट आउला, तर यो डेमोक्रेसीको एउटा अभ्यास हो होइन, त्यसबेला त पहिलेकोबाट अहिलेको के फरक भएर भन्ने उहाँले धेरै कुरा बुझाउनु कोसिस गर्नुभयो, अब तर अब आसै पासै के भयो थाहा छैन है, अनि दुरी भयो, तर उहाँलाई त्यो राजनीतिक हुनु मन्त्री हुनुमा एक थोर पनि ऊ छैन, लालच थिएन लोभ थिएन केही पनि थिएन।
1: 1964 अर्थात् 62 वर्ष अगाडि
2: हजुर
1: तपाईँ नृत्य पढ्नका लागि
2: हजुर
1: पाकिस्तान जानुभएको रहेछ
2: हजुर,
1: मैले सुनेको चाहिँ पाकिस्तान जाने त्यो समयको पहिलो नेपाली महिला हो रे तपाईँ,
2: हजुर
1: कसरी जानुभयो, कस्तो थियो त्यो अवस्था?
2: अब मेरो मैले त भने नि म स्कुलमै मैले सोचेको थिएँ कि म स्कुलपछि चाहिँ त्यसै डान्सर बन्नु त सबैजना म इच्छा भएको मान्छे बन्न सक्छ आफूसँग भयो, तर यसको बारेमा अध्ययन हुनुपर्छ, यसको बारेमा जान्नुपर्छ, यो डान्स भनेको इन्टरटेन मात्रै हो कि के छ हो भन्ने कुरा, अनि मैले त्यसको बारेमा स्टडी गर्ने भनेर स्कुलमा नि मैले डिसाइड गरिसकेको थिएँ एसएलसी पछि, अनि तर मैले अब तपाईँले भन्नुभयो त्यो बेला अब कसरी रियाक्ट गर्ला, मेरो फ्यामिलीलाई कसरी क्लोज रिलेटिभले एट्र्याक्ट गर्ला भन्ने त मलाई थिएन, कल्पना त थियो, त्यो बेलामा हामी विराटनगर बस्थ्यौँ, अनि मैले आमालाई म काठमाडौँ बसेर पढ्छु, काठमाडौँ हाम्रो घर छ, बस्छु म बिएड गर्छु म टिचर हुन्छु भनेर आएँ, तर म चाहिँ जहिले पनि गोर्खापत्रमा त्यो बेला त स्कलरसिपै हो हेर्ने हो त कल्चर स्कलरसिप भनेर आउँथ्यो, अनि एकचोटि देखेँ अप्लाई गरेँ, पढ्दै थिएँ बिएड पढ्दै थिएँ, अनि त्यो बेलामा त्यो साल चाहिँ भयो, त्यो बेला चाहिँ हाम्रो भुवन कोइराला छ नि भुवन ढुङ्गाडा उहाँको दाई थियो, त्यसलाई डाइरेक्टर पनि हुन्थ्यो शिक्षा डाइरेक्टर उहाँको भयो, अनि त्यसलाई त यस्तो क्लोज हुन्थ्यो कि हामी गभर्मेन्ट भनेको एकदम हरेक कुरा, फेरि यो एकदम अनयुजुअल विषय भयो भने त कुरा राम्रोसँग हुने नि त,
1: अनि
2: उहाँले भन्नुभयो डान्समा दुइटा सिट आयो भने तपाईँलाई र कोइरालालाई पठाउँ भुवनलाई पठाउँछु, एउटा आयो भने भुवन
1: ढुङ्गाना
2: पछि ढुङ्गाना पहिले कोइराला हुन्छ उहाँ जा उहाँलाई पठाउनु उहाँ सेलेक्ट हुनुहुन्छ किन उहाँले आइए गरिसक्नु भएको थियो कि मैले त एसएलसी मात्रै गरेको थिएँ नि त अनि एजुकेसन पनि उहाँ त माथि हुनुभयो नि त मैले हुन्छ म एक वर्ष कुर्छु भने कि तर मैले घरका लागि पनि भनेको थिइनँ अनि त्यो उहाँहरूको सेलेक्ट भयो जानुभयो उहाँ चाहिँ शान्तिनिकेतन जानुभयो कि अनि म बिएड गर्दै थिएँ तर अब त्यो बेलामा सायद त्यहाँ शिक्षा मन्त्रालयको मान्छेलाई पनि म देखेर अलि अनयुजुअल जस्तो लाग्यो, यस्तो कस्तो यसको डान्समा यसको इन्ट्रेस्ट भएको यो बेलामा भन्ने जस्तो लाग्यो होला. अनि त्यहाँ मैले स्काउटको पनि ट्रेनिङ लिएको थिएँ. अनि त्यसलाई स्काउटमा चाहिँ हाम्रो आज वीरेन्द्र तेलामा युवराज हुनुहुन्थ्यो कि, उहाँ चिफ हुनुहुन्थ्यो. अनि हाम्रो स्काउटको अफिस पनि यो के हाम्रो उसमा अहिले त्यहाँ होटल छ नि, बिएडको कलेज त्यहीँ थियो. अनि उहाँ आएको थियो, उहाँ सँगसँगै अब शिक्षाको त सबैजना आउने भयो. म एज ए भोलिन्टियर खाना बाँड्दै थिएँ. अनि त्यो बेलामा मलाई नाम त बिर्सेँ, शिक्षा सचिवले मलाई देख्नुभयो, सम्झिनु भयो रहेछ क्या उहाँले, ए तपाईँले पोर डान्समा अप्लाई गर्नुभएको होइन भने हो भनेर भने, ए अहिले पाकिस्तानबाट आएको छ सिट, तपाईँ यहाँ पेट पढेर के गर्नुहुन्छ, तपाईँ भोलि नै आएर अप्लाई गर्नुहोस्, म हामी तपाईँलाई सिलेक्ट गर्छौँ भन्नुभयो कि. म त छक्क परेँ, गएँ अप्लाई गरेँ, सिलेक्ट भयो. त्यसलाई मलाई केही थाहा छैन कसरी जाने के जाने, उहाँले नै सबै यस्तो उस्तो भनेर गर्यो. त्यसलाई अब पाकिस्तान र ढाका इस्ट र वेस्ट पाकिस्तान भनिन्थ्यो, इस्ट वेस्ट वेस्ट गरेँ. अनि अब जब मैले सिलेक्ट भएपछि भन्दाखेरि त अनि बाबरे, हाम्रो त्यो बेलामा अहिले पनि भनौँ कि मुसलमान भनेपछि एउटा एकदम अर्कै प्लानेटबाट आएको जस्तो, एउटा अर्कै धर्म अर्कै मान्ने जस्तो हुन्छ नि त है, त्यस्तो थियो. विराटनगर हाम्रै घरको छेउमा एउटा मुसलमानहरूको बस्ती थियो, बिचराहरू गरिब यस्तो यस्तो भन्ने थियो. अब मलाई हाम्रो सबैहरूलाई एउटा डान्समा जान लाग्यो भन्ने नि त्यो एउटा अनौठो, पाकिस्तानमा जान लागेको भनेपछि त अझै कल्चर पनि नमिल्ने, धर्म पनि नमिल्ने, देश पनि भनेर मेरो आमालाई धेरैले क्लोज रिलेटिभहरूले धेरै नेगेटिभ कुराहरू सुनायो. अनि माले त मलाई कहिले त्यो गर्नु भएन. अनि मैले मालाई भने कुनै पनि विद्या नराम्रो हुँदैन, त्यो त्यो विद्यालाई युज गर्ने मान्छे नराम्रो हुन्छ, डक्टर पनि नराम्रो हुन्छ, लयर पनि नराम्रो हुन्छ, उसले त पढा लेखेको छ नि, उसले रङ डिसिजन गर्छ, रङ पैसाको लागि जे पनि गर्छ, मान्छे नराम्रो हुन्छ, विषय कुनै पनि नराम्रो हुँदैन, मा मलाई विश्वास गर्नुहोस् भने. अनि अनि मलाई यति भन्नु त एउटा रेस्पेक्टेबल फ्यामिलीको छोरी हो, किनभने हामीहरूको पहिला बाको पाला आनाको पाला पनि अब हाम्रो घरमा गाडी सारी भएको मान्छेहरू हो. अब बाह्र नभए पनि त इज्जत त छ नि, त्यो इज्जत अब तिमी त जेठी छोरी, मभन्दा तल पाँचजना के अरे भाइ बहिनी छ, त तेरो नराम्रो बहिनी यिनीहरू सबैको पनि नराम्रो लिन्छ भनेर भन्नुभयो. मैले भने ममा विश्वास गर्नुहोस्, विषय त नराम्रो हुँदैन, म नराम्रो भए पनि जे पनि नराम्रो हुन्छ, म डक्टर भए पनि नराम्रो हुन्छु, वकिल भए पनि नराम्रो हुन्छु भनेर भने उहाँले जानिदिनु भयो. त्यसपछि मेरो दिदी जहाँ मैले

0: सो पाकिस्तान गएपछि मैले एउटा के रियलाइज गरेँ भने, जुन हामीले हाम्रो संस्कारले हाम्रो सोसाइटीले कुनै भएको बारेमा नराम्रो भन्छ त्यो नराम्रो हुँदैन रहेछ भनेर, मलाई त्यो अब सानै पनि भैरवको कल्चरले पनि गरेर मलाई एउटा फेमिलीमा पेइङ गेस्ट आएको थियो कि, त्यो फेमिली साधारण फेमिली थियो, त्यसपछि चाहिँ अझ अप्पर क्लास फेमिलीमा मलाई पठाउने भनेको थियो। तर त्यो फेमिलीमा मलाई यति आफ्नो जस्तो लाग्यो, त्यति आफ्नो त मैले आफ्नो कजनहरूकोमा पनि पाएको छैन कि, त्यो पनि त्यो आर्टिफिसियल एकदम मान समान होइन, जहाँ गयो जाने खाने यस्तो गर्ने, अनि तिमी गाईको मासु खाँदैन हो कि भने म खाँदिनँ, तिमी बस्नु नि हामी खाँदिनँ गाईको मासु भन्नु भन्यो होइन, अनि एकदम एकदम मलाई त्यति आफन्त अहिलेसम्म पनि कसैमाथि फिल भएको छैन होइन है, उसको बछोरा छोरी, अनि त्यसपछि मलाई यस्तो फिल भयो
1: उहाँहरूसँग पछि सम्पर्क भयो कि भयो,
0: अलिअलि भयो पछि छुट्दै गयो कि छुट्दै, अब त्यसलाई चिठी मात्रै लेख्ने हो, चिठी पुग्दैन त्यो, अब लडाइँको बखत थियो यिनीहरूमा। अनि मैले भने यो जात यो धर्म यो देश भन्ने कुरा चाहिँ पछि आउँछ, पहिले त एउटा भावना हो होइन, भावना सुलो हुन्छ, मेरो पनि त्यही त भावना हो नि त होइन, नासँग किताब लेख्नु भनेको मेरो इन्ट्रेस्ट नभए त मैले के मैले आफ्नो लाइफमा यो मात्रै सोच्दैन थिएन, किन मेरो भावना हो मेरो माया हो होइन, अब त्यो कसैले डेडिकेसन गर भनेर आउने कुरा होइन नि त कस, अनि त्यो बेलादेखि अनि मलाई त्यस्तो लाग्यो कि यो लाइफ भन्ने कुरो तपाईँ कोहीसँग दसौँ वर्ष बिताए पनि तपाईँ एक दुसरालाई चिन्नुहुन्न, तर कसैलाई एकछिन भेट्दाखेरि आफन्त लाग्छ नि त होइन, त्यस्तो भयो। अनि त्यहाँबाट तर मैले उहाँहरूलाई के भन्यो भने मेरो फेमिली त एकदमै राम्रो, मैले त्यो एकदम राम्रो फेमिलीमा मलाई त्यहाँ पठाउने भने म जान्न, म यही फेमिली जति दिन बस्छु यहीँ बस्छु, मलाई त्यो ताम रामदाम चाहिँदैन, गाडी सारी भएको घर चाहिँदैन, यहीँ ठिक छ मलाई। उनीहरूले यस्तो प्रोटेक्टेडी क्लास जाँदाखेरि आफ्नो काम गर्नेलाई पठाउँथ्यो, बाटोमा कसैले केही भन्ला के गर्ला भनेर होइन, गार्ड जस्तो पठाउँथ्यो। अनि म त्यहाँ गइनँ, त्यो एकदम हाई सोसाइटीको ठाउँमा गएन, मिडियम क्लासमै बसेँ। अनि मैले त्यही भने म जुन फेमिलीमा बसेको छु म एकदमै ह्याप्पी छु, मलाई घरमा भन्दा पनि राम्रो लागेको छ, तर तपाईँको कल्चरमा डान्सको लागि रेस्पेक्ट छैन, मेरो विषयमा रेस्पेक्ट नभएको ठाउँमा म चाहिँ धेरै बस्न चाहिँ चाहदिनँ, म चाहने सकाएर डिप्लोमा गरेर सकाएर छ महिनामा, कोर्स त 3 वर्षको थियो, म डबल कोर्स गरेर 3 महिनामा सकाएर जान्छु, तर म फर्दर स्टडी चाहिँ गर्छु डान्सिङमा, तर इन्डिया जान्छु भने कि इन्डियाको त एउटा उनीहरूको कल्चरमा पनि रेस्पेक्ट भएको सब्जेक्ट हो, र त्यसको लागि मलाई धेरै नै डान्स सिक्नु मात्रै छैन।
1: पाकिस्तानबाट फर्किनु भयो, 3-4 वर्ष त नेपालमै बस्नु भयो?
0: बसेन 3-4 वर्ष, एकै वर्ष म
1: गएँ,
0: फेरि यसमा अप्लाई गरेँ अनि सेलेक्ट भयो, त्यसलाई मैले सेलेक्ट गर्दाखेरि म पाकिस्तानबाट आएको भनेर उनीहरूले लिन चाहेको थिएन कि, अनि मैले भने म त इन्डियै जान्छु भनेर फर्केको, अनि तपाईँले म तर एउटा संयोगले एउटा त्यहाँको पत्रिकाले इन्टरभ्यू ल्याएको थिएँ, मैले यही कुरा भनेको थिएँ कि त म एकदम पाकिस्तानलाई रेस्पेक्ट गर्छु, सही कुरा गर्छु, तर तपाईँको कल्चरमा यो छैन, त्यस कारण चाहिँ म इन्डियै जानुपर्छ, मैले म इन्डियै जान्छु भनेर भन्दै थिएँ। अनि मैले त्यो पेपर देखाएँ, देखाएपछि उनीहरूले मलाई सेलेक्ट गर्यो है, त्यसरी गयो, अब पढ्यो आयो।
1: कति वर्ष पढ्नुभयो इन्डियामा?
0: पहिले त हामी बम्बईमा गएथ्यौँ, त्यहाँ डिप्लोमा रहेछ, डिप्लोमाले चाहिँ कस्तो हुन्छ प्र्याक्टिकल मात्रै सिकाउँछ, थ्योरी थाहा हुँदैन नि त, थ्योरी थाहा नभएको मैले किताब कसरी लेखेँ होला र है। अनि त्यसपछि बडोदामा चाहिँ हाम्रो एमएस युनिभर्सिटीमा यसको अलग्गै फ्याकल्टी छ कि, त्यसैले त्यहाँ चाहिँ डिग्री छ, त्यो डिग्री चाहिँ हाम्रो टियुसँग मान्यता छ कि, एफिलिएटेड छ। अनि त्यसमा पनि एउटा कथा छ, मलाई बम्बईमा पनि चित्त बुझिरहेको थिएन, त्यसलाई नानगोल दाई आउनु हो, नानगोल दाई बम्बई उसँग बडोदामा भोकल सिक्दै हुनुहुन्थ्यो, उहाँ छिमेकी हो कि मेरो यहाँ माइतीमा, हामी केटाकेटीदेखि देखा मान्छे हो। अनि मैले दाई हेर्नुहोस् न यस्तो भयो, मलाई त यहाँ बस्नु मन लागेन यो सहरमा, हाम्रो मलाई कता कता र भित्रबाट यो मैले डान्स सिकेको मलाई पुग्दैन यतिले भनेपछि, ए तिमी बडोदा हो, बडोदामा चाहिँ म्युजिकको अलग्गै छ, मान्यता पनि छ, यसमा थ्योरी पनि पढ्नुपर्छ भने, अनि हामी बडोदा आएँ। बडोदा आएपछि किन थ्योरी पढेपछि मलाई डान्सको डान्ससँग अरू कसरी जोडेको हुन्छ, एउटा कम्युनिटी कसरी जोडेको हुन्छ, उसको धार्मिक मान्यता, उसको सामाजिक परम्परा होइन, उसको इतिहास सबै कसरी जोडेको हुन्छ भन्ने कुराको रियलाइज भयो कि. अनि त्यसैले मैले त्यहाँ

0: एउटा आएपछि यहाँ काठमाडौँ आएपछि एउटा डान्सको एउटा डिपार्टमेन्टै हुनुपर्छ, रिसर्चको एउटा डान्सको डिपार्टमेन्ट भयो। रिसर्च भनेको एउटा परम्परा डान्सलाई रिसर्च गर्नु, एउटा कम्युनिटीको पुरा रिसर्च हुन्छ कि, उनीहरूको पुरानो भाषा, उनीहरूको पुरानो गाना, उनीहरूको त्यो इन्भाइरोमेन्ट। तपाईँले भन्नुहोस् न, अब त्यो कुनै गीतमा कुन ठाउँको त्यो ठाउँको वर्णन हुन्छ नि त है, उनीहरूको धार्मिक मान्यता, सामाजिक मान्यता, सामाजिक मान्यतामा हाम्रो मुस्लिमहरूको हिन्दू के आइमेरो लोनमा चाहिँ अलग हुने, उनीहरूको नाच पनि अलगै गर्छ। आइमेरो लोनमा चाहिँ मिलेर अब हाम्रो नाचहरूमा लोक फोक डान्सको बारे कुरा गर्दैछु म, हात गरेर सँगै नाच्छ होइन, अनि उनीहरूको फेस्टिभलको बारेमा थाहा हुन्छ, कुनै न कुनै फेस्टिभलसँग जोडेको हुन्छ नि त नाचको परम्परा नाचहरू। तपाईँले भन्छ तिजको गाना भयो होइन, त्यस्तै अब हामीहरूको कौडा भयो, कुनै धार्मिक हुन्छ, कुनै सामाजिक हुन्छ, कुनै सांस्कृतिक हुन्छ। अनि त्यही कारण एउटा पुरा कम्युनिटीको नि हामीले अध्ययन गर्नुपर्ने हुन्छ, त्यसको साँचो इतिहास थाहा हुन्छ।
1: अब यहाँले इन्डियाबाट पढेर आइसकेपछि विशेष गरी त्यो भनेको 50-56 वर्ष कथा हो
0: हजुर। अनि यो प्रपोजल सुन्नु न, यो प्रपोजल मैले त्यसले एकाडेमीमा राखेको थिएँ कि एउटा डान्सको एउटा डिपार्टमेन्ट, रिसर्च डिपार्टमेन्ट खोलेर गरौँ हामी सबै। त्यो हाम्रो देश त फेरि एउटा एउटा के भन्छ म्युजियम जस्तो छ नि त, यत्तिको जनजाति छ जसको यति सानो देशमा 123 भाषा छ, 125 थरीको जनजाति जातिहरू बस्छौँ हामीहरू, उनीहरूको आफ्नो आफ्नो आइडेन्टिटीहरू थाहा हुन्छ नि। अब म डान्सर भएर म डान्सको थ्रुबाट थाहा हुन्छ भन्ने निकालिन्छ भन्ने थियो, तर उहाँहरूलाई खै मैले कन्भिन्स गर्न सकिनँ होला
1: बनाउनु
0: मात्रै होइन। अनि मैले यो प्रपोजल राखेकोले मलाई उहाँहरूले कामै दिनुभयो होइन, मेरो साथीहरूले पाएको काम मैले पाइनँ, ठिकै छ त्यहाँ जागिर भन्ने कुरा
1: कति सालको कुरा थियो त्यो को को हुनुहुन्थ्यो कुलपति?
0: अब मलाई लाग्छ माथिसम्म यो कुरा पनि पुगेन होला, पुगेन होला, डिपार्टमेन्टहरूले नै त्यो पहिले तलकोहरूले गरे होला। अनि मैले त्यो बेलामा सायद माथिसम्म पुर्याएको भए केही हुन्थ्यो कि, मलाई त्यो
1: विवाह खोलाउन चाहनु
0: कान थियो। अनि त्यसपछि चाहिँ नाचघरमा एउटा विज्ञापन निस्केको थियो कोरियोग्राफको लागि, अप्लाई गरेँ। अनि त्यो पनि तर एउटा चाहिँ पञ्चायतकालले एउटा कुरा मलाई के राम्रो लाग्थ्यो भने, उहाँहरूले लिँदाखेरि आफ्नै मान्छे लिए पनि विज्ञापन दिनुहुन्थ्यो कि, गोर्खाबाट निस्किन्थ्यो यो चाहिएछ यो चाहिएछ भनेर। अन्त हामी पब्लिकलाई थाहा हुन्छ नि त, अब त्यसपछि त थाहै नहुने को कहाँ छ के छ को भन्दा भयो, खास गरी अरूमा त मलाई थाहा छैन, मेरो यो कल्चरको कुरा गर्दैछु म, अब कसरी भर्ना लिन्छ कसरी के गर्छ हामी पब्लिकलाई थाहा हुँदैन, पेपरमा आउँदैन। त्यसलाई त्यति भएपछि त्यतिको आधारमा मैले त्यहाँ फाइट गरेँ, उहाँहरूकै मान्छेलाई राख्नुलाई पर्मानेन्ट गर्नुलाई पहिले गरेको रहेछ। अब त्यसमा मैले आफ्नो राइटको लागि लडेँ नि त होइन, पेपरमा दिएपछि त सबै नेपालीको राइट भयो नि त होइन त, कि नदिनु। अनि मैले त्यही भने कि नदिनुपर्छ तपाईँले, अब हामीलाई थाहा भएपछि त कि मेरो योग्यता पुग्दैन भन्नु पर्यो भनेर भन्यो। धेरै 5-6 महिनासम्म त्यसलाई भने चाहिँ मन्त्रीसँग पनि गएर मैले भने, मैले ऊ गर्न गएको होइन, मेरो राइट छ कि छैन, छैन भने छैन भने
1: नाच घर प्रवेश गर्न तपाईँलाई ठुलो तनाव बेहोर्नु पर्यो,
0: ठुलो अब तपाईँ कोही ठाउँमा नमन परेको मान्छे आयो भने तपाईँको स्वागत त हुँदैन नि त होइन, हुँदैन। तर नोकरी खायो तर हरेक ठाउँमा राम्रो नराम्रो या मैले चाहेको मैले राम्रो नराम्रो भन्ने कुरा त केही छैन, अब नराम्रो डकैती गर्नलाई त्यही राम्रो होला होइन। तर त्यहाँ क्लासिकल आर्टिस्टहरू हुन्थ्यो, त्यसमध्येमा सप्तमणि भद्राचार्य चर्य डान्स सिकाउनु हुन्थ्यो, उहाँ परम्परागत गुरु हुनुहुन्थ्यो, पृष्ठ पनि हो। अनि उहाँसँग कुरा गर्दा गर्दाखेरि मैले त अब यो आएर नाच सिकाउनु मात्रै मेरो लाइफको ऊ थिएन, केही गरौँ, केही रिसर्च गरौँ, केही नयाँ गरौँ, केसलाई प्रिजर्भ गरौँ भन्ने थियो। अब काठमाडौँमा बसेको छु, अब तपाईँहरू मान्नु नमान्नु त कल्चरको आर्टको राम्रो त रिचेस्ट कम्युनिटी त नेवारै हो है, त्यो स्वीकार्नै पर्छ। अनि मैले भने मेरो बेनिफिट छ, म नेवार हुँ, म काठमाडौँ पनि बस्छु नि त अब त त्यसलाई अब बस्दैछु भनेर। अनि उहाँले चाहिँ मलाई एकदमै सपोर्ट गर्नुभयो, एकदमै हेर्नु, अनि त्यही बेला म त एकचोटि मैले पाकिस्तान जाँदाखेरि यो रियलाइज गरेँ, जात धर्म त्यो भनेको चाहिँ कुरा पछि आउने कुरा हो, पहिलो त एउटा आफ्नो मनको कुरा हो कि मनको भावना हो एकजना बुझ्ने। अब त्यहाँ गुरुजु उहाँ त बुद्धिस्ट हो, बद्राचार्य हो, दीक्षा भएको मान्छे, अब धार्मिक नियम अनुसार म हिन्दू हो, मसँग दीक्षा पनि छैन, होइन, त्यही कारण त्यो चरिया नाचको भित्री कुरा मलाई बताउनु हुँदैन, तर उहाँले चाहिँ आफूले बताउनु हुने कुरा बताउनु भयो, अनि यो नबताउनु हुने कुरा बताउने गुरुजुहरू पनि छ भनेर उहाँले उहाँ चिनाउनु भयो। अनि यसको किताबहरूमा तिमीले पुरातत्व विभागमा पनि पाउन सक्छ, पाण्डुलिपिहरू फलाना मान्छे तपाईँहरू एकदमै गाइड गर्नुभयो कि, नत्र पनि मलाई यति आँट कहाँबाट आउने, किनभने हाम्रो तान्त्रिक नाचहरू हो नि त, तान्त्रिक नाच पनि हो, म गरेको तपाईँसँग तपाईँले जस्तो मलाई इन्टरभ्यू त्यसरी लियो भने उहाँले ज्यादा पनि बताउँदैन, किनभने नबताउनु पनि त्यसको त्यसको गोपनीयता त्यसको त्यतिको रेस्पेक्ट मैले तपाईँसँग सिकेर मैले मिसयुज पनि त गर्न सक्छु नि, मन्दिरमा नाच्ने नाचलाई मैले कहीँ नाच्न नहुने ठाउँमा पनि नाचिदिउँला नि त, होइन भनेर लाग्यो। त्यहाँले उहाँको मेरो मलाई चाहिँ ठुलो के सहारा भयो, नत्र भने त कोही पनि छैन नि त, है थिएन। अब त्यो अहिले पनि म त्यही देख्छु, एउटा चाहिँ के भन्छ, पर्फर्मिङ आर्टतिर मात्रै लागिरहेको छ मान्छे, रिसर्चतिर यो डान्स पनि रिसर्च गर्नेतिर लागिरहेको छैन, होइन, अर्को कुरा अब हाम्रो ट्रेडिसनल मात्रै लागिरहेको छैन, यसलाई यसको आफ्नो यसको गुण यसको परम्परा यसको भावना होइन यसको आस्थालाई नमारिकन यसलाई अझ राम्रो ठाउँमा यसलाई अझ प्रचार पनि गर्न सकिन्छ भन्ने कुरातिर मान्छे लागेको चाहिँ मलाई अलिकता देख्दिनँ के देख्दिनँ।
1: यो नेवार समुदायमा जुन यो मुकुन्डो नाच छ नि
0: हजुर,
1: यो नेपालको नेवार समुदायसँग मात्रै भएको
0: होइन होइन,
1: मैले त यो एउटा
0: टिबेटियनमा छ, बुद्धिस्टहरूमा त छैन, नेवार समुदायमा छ भन्ने छैन मुकुन्डो नाच,
1: होइन
0: उनीहरूको आफ्नो आस्था छ, स्टेपहरूको नाचको हिसाबले हेऱ्यो भने स्टेपहरूमा धेरै सिमिलारिटी छ स्टेप भन्यो, तर मुकुन्डो नाच त छ धेरै छ नि, मुकुन्डो नाचको आरम्भमा हामीले विश्वासको अनुसार चाहिँ जङ्गली अवस्थादेखि भएको हुनुपर्छ, त्यो बेलामा चाहिँ के भने उनीहरूको शिकार खेद्नलाई मान्छेले सधैँ खेदिरहेको हुन्छ नि जनावरहरूलाई, जनावर त मान्छेतिर भाग्थ्यो होला, त्यो बेलाको खाना त्यो मासु नै थियो, अनि उनीहरूको सायद मानिसले मानिस र पशुमा फरक भन्ने कुरा नाचबाट भयो होला भने हामी विश्वास गर्छौँ, किनभने उनीहरूलाई त्यो बेलामा विचार आयो होला कि यिनीहरूको मकुन्डो लगाएर यिनीहरूको छाला गरेर हामीले हन्टिङको लागि गयो भने त यिनीहरू झुकिन्छ है, झुकियो पनि होला, अहिले पनि त्यस्तो अहिले पनि त्यस्तो ट्राइबहरूमा डान्स छ, त्यो राङ्गो टाउको लगाएर छाला ओरेर
1: नाच्ने
0: सिकारै पहिलो आहाल हो उनीहरूको, होइन, त्यहाँबाट यही नाच सुरु, त्यो उनीहरूको पहिलो एक्सपेरिमेन्ट हो नि त, सक्सेस भयो होला, भएपछि उनीहरू उफ्रियो होला, ताली बजायो होला, अब होइन, अनि त्यही भएर त नाचको पहिलो स्टेप सुरु भयो होला भन्ने हामीले विश्वास गर्छौँ।
1: नेवार समुदायमा मुकुन्डो नाचका प्रकार कति होला नि, त्यस्तो पनि हुन्छ?
0: हेर्नुहोस् मैले यसमा 40 जति सङ्कलन गर्छु, काठमाडौँ उपत्यकाको सबै जहाँ जहाँ नेवार कम्युनिटी जहाँ जहाँ नाच छ त्यो गरेछु, अब मैले यसमा 100% छ त भन्दिनँ,
1: कति
0: यसमा 40 ठाउँमा कुनै कुनै एउटै नाच एउटै जातले नाच्दाखेरि डिफ्रेन्ट ठाउँमा नाच्ने पनि छ, कोही चाहिँ यो नाच यहाँको मान्छे माइग्रेट गएर गएको जसको पोखरा भयो बाङ्लोमा पनि नाचेका छन्, अनि नाचले एउटा पुरा एउटा जातको एउटा कम्युनिटी पुरा इतिहास बताउँछ कि, उनीहरूको माइग्रेसनको बारेमा कथा बताउँछ, उनीहरू त्यहाँ गएर के चेन्ज आयो, यो ओरिजिनमा कस्तो थियो, त्यहाँ के थपियो, चेन्ज नभनी के थपियो भन्ने कुरा, अनि त्यहाँको इन्भाइरोमेन्टले के फरक ल्यायो होला, होइन, अब भन्नु यहाँ कानुन उपत्यकामा एउटै जातले नाच्ने नाच नाच्छ, होइन, अब भन्नु अन्त यहाँ त एउटा कम्युनिटी भन्नु एउटा जात भनौँ न भनौँ अब जोशी भनौँ एउटा ठुलो कम्युनिटी छ उसले मात्रै गरेर सक्छ नि, होइन, अब अलिकता गएपछि त्यहाँ जात मिक्स भएपछि अरू जात कसरी इन्टर भयो, होइन, त्यो रमाइलो छ के पछि, अनि त्यसपछि फेरि अझ टाढा गएपछि उनीहरूले त्यहाँको बासिन्दाहरू लोकनाचहरूमा मकुर नाच भन्दाखेरि देउताको मात्रै छैन नि अरूलाई पनि उनीहरूले कसरी इन्टर गर्यो तर गुरु आफै कसरी बस्यो है यस्तो धेरै के धेरैहरू कुराहरू
1: छ। अब यो पुस्तक तयार गर्न कति वर्ष लाग्यो?
0: मैले तपाईँलाई अघि नै भने म उताबाट आउनु बित्तिकै 26 सालदेखि सुरु गरेको नाचघरमा जागिर खाएदेखि तर अब 2-3 वर्ष बिहान हुन्जेल चाहिँ खुब लाग्यो होइन के अनि त्यसपछि त बिहानसम्म त घरमा आएपछि तातो भात खान पाइन्छ नि त घरको कामहरू बिहा भएपछि रेस्पोन्सिबिलिटी बढ्यो अनि अलिक कम हुँदै गयो त्यसमा 3 वर्ष जति हामी बाहिर बस्यौँ 2 वर्ष इङ्ल्यान्ड बस्यौँ 1 वर्ष इन्डोनेसिया बस्यो त्यो बेला काम गर्न पाएन अनि त्यसपछि आएपछि अब केटा केटी छोरा छोरीको दाइदीबाट अलिक पात लियो तर अब प्रोग्राम छ भने हेर्न गयो होइन अनि तर त्यो 3 वर्षमा चाहिँ मेरो धेरै कलेक्सन भइसकेको थियो किन मेरो पुरानो गुरुहरूसँग
1: 45-50 वर्षको साधना हो यो
0: हो अनि त्यसपछि चाहिँ आएर अब घरको रेस्पोन्सिबिलिटी अलिक कम हुँदै गएपछि होइन त्यस्तै हुन्छ मलाई हामीले छोरछोरो घरको काम सकेपछि पाउने हो अनि फेरि अब कतिले भन्छ यसमा ऊ पनि होला अरू किताबहरूको धेरै यसमा मेन सर किताबै छैन कहाँबाट हुने अब मेरो ऊ त सबै गुरुहरू हो कि किनभने लेखेको त छैन
1: सबै तपाईँको खोज भयो
0: गुरुहरूकै खोज्नु पर्यो उहाँहरूको मुखमा इतिहास थियो लेखेको त छैन लेखेको इतिहास त बाहिर आएको छैन अब होइन अनि उहाँहरूले उहाँहरूकै सङ्गत गरे मैले 2-3 वर्ष अब अहिले त्यो बेलामा गरेकोले के भयो भने त्यो बेलामा पुरानो गुरुहरू हुनुहुन्थ्यो नि त अब अहिले त अलिकति चेन्ज भइसकेको छ तपाईँलाई थाहा छ
1: भौतिक रूपमा उहाँहरू
0: त्यो बेलासम्म परम्पराहरू थियो बोलियो परम्परा थियो बाउले छोरालाई सिकाउँथ्यो छोराले आफ्नो छोरालाई सिकाउँथ्यो अब अहिले पनि धेरै नाचमा त्यो भएर पनि अब अलिक गाह्रो हुँदै गएछ अब माइग्रेसनको अब नेवारहरू समुदाय सबै पनि परम्परालाई पछ्याउने समुदाय हुँदा हुँदै पनि अब मोडर्न एजुकेसन आयो होइन अब राजधानीमा बस्नेहरूले पढ्ने बेनिफिट त नेवारले पनि पाए नि त धेरै अनि माइग्रेट पनि भयो भन्दाखेरि अब परम्परालाई जोगाउँदा अति गाह्रो छ होइन गाह्रो छ त्यस कारण पनि मैले यो किताब लेख्नु जरुरी लाग्यो कि मलाई यदि हाम्रो यो कम नाच भन्नाले ना एउटा कुरा त मैले यो मेरो 3-4 वटा उद्देश्य एउटा उद्देश्य त यो छ कि हाम्रो परम्परालाई धाइरहेको मानिसहरूले पनि भनौँ एउटा नाचको ग्रुपले अर्को नाचको ग्रुपको बारेमा थाहा होस् अब एउटै हामी उभिएर हुन्छ नि जस्तो कि अब म जोशी छु मलाई मेरो फ्यामिली मात्रै अरूको बारेमा थाहा हुँदैन त्यस कारण चाहिँ अब चाहिँ त्यो हुने बेला आइसके एउटै मात्रै अरूले के गर्दैछ अब एउटै नाच पनि 3-4 ग्रुपले गरेपछि मेरो नाचमा केही कुरा हराइसकेको छ भने सायद तपाईँकोमा होला होइन सायद उहाँको होला अनि 3 जना मिलेर गऱ्यो भने त्यो नाचको ग्रेट बढ्छ नि त होइन हराएको कुराहरू भेटिन्छ नि त
1: तपाईँको जीवनमा
0: हजुर
1: यो शास्त्रीय नृत्य भन्ने चिज नभएको भए
0: मैले यति लेख्न सक्दैन थिएँ होला म एउटा साधारण डान्सर हुन्थेँ होला ठाउँमा मैले ठाउँ ठाउँमा नाच्थेँ होला पैसा कमाउँथेँ होला अनि आनन्दले बस्थेँ होला होइन र
1: शास्त्रीय नृत्य भएका कारणले पैसा चाहिँ
0: कमाइएन कमाएन मैले
1: दुःख चाहिँ कमाइ
0: एकदमै दुःख छैन मैले नकमाएको मलाई दुःख सुख खुसी छु त्यो पैसा कमाउनेतिर लाग्यो भने तपाईँले कति कुरा नचाहेको कुरा पनि गर्नुपर्ने हुन्छ
1: अहिलेको खुसी अहिलेको यो सम्मान
0: त्यो कुरा थाहा छैन मलाई मलाई एकदमै किनभने मलाई लाग्छ मलाई भगवान्ले यसको यही कामको लागि पठाएको हो भनेर कि होइन अब पर्फर्मिङ आर्टिस्टहरू पनि राम्रो हुन्छ उनीहरूले धेरै कमाउनु गएको हुन्छ तर लेखन
1: तपाईँ हजुर 60-62 वर्षदेखि
0: हजुर
1: अथवा जन्मिएर जान्ने बुझ्ने भएदेखि त्यो 9 वर्षको उमेरमा एउटा ग्रुप डान्स देख्नु भने नृत्य देख्नु भने त्यसपछि तपाईँलाई रहर जाग्यो भनेको झन्डै 70-72 वर्षको उमेरदेखि यो जुन नृत्य साधनामा हुनुहुन्छ यसले कहिले काहीँ दुःख दियो कि दिएन आँसु दियो कि दिएन
0: कहिले कहिले कस्तो हुन्छ भने तपाईँको त्यसमा एकदमै भनौँ न एउटा भगवान्को कुरा गरौँ है तपाईँ कुनै भगवान्लाई मान्नुहुन्छ होइन त्यो भगवान्को लागि कतिले क्रिटिसाइज गर्ला अब मान्छे हो तपाईँ देखिहाल्नु उहाँ तीर्थ गएर कति मान्छे मरे होइन जान त कति दुःख थियो तर उसको भित्रको आस्थाले लग्यो नि त उसलाई त्यो दुःख सायद उसले मर्दाखेरि पनि लाग्छ कि मैले दुःख मान्ने नै होला, म यो भगवान्को आउँदाखेरि मेरो मृत्यु भयो भन्ने, हरेक कुराको पोजिटिभ निगेटिभ लिने कुरा हुन्छ नि त है। तपाईँको त्यसमा हुतुति छ, तपाईँको आत्मसमर्पण छ, आत्मसँग लागेको छ भने त्यो दुःख चाहिँ एउटा इन्सिडेन्ट जस्तो मानेर मानि मानि
1: दुःख चाहिँ आइलाग्यो।
0: दुःख त अब तैँले सोच्नुहोस्
1: रुनुपर्ने दिनहरू आए
0: होइन, नाचको लागि रुनुपर्ने दिन त आएन मेरो, किनभने म राम्ररी जोशी घरमा बुहारी भएँ, मलाई नाच्नु हुँदैन भन्ने चाहिँ कोही पनि थिएन। बरु मैले नाचमा भाग लिएपछि मेरो रिलेटिभहरू पहिलेहरूलाई चाहिँ कहिले सिकेँ, कसैले एटलिस्ट रेस्पेक्ट गर्न सिकेँ होइन, कसै रेस्पेक्ट गरेँ नाच भन्ने, मलाई रेस्पेक्ट गरेको म त मेरो नाचलाई रेस्पेक्ट गरेको हो नि त होइन, भनेपछि त्यस्तो मैले फिल गरिरहेको छु होइन। त्यस कारण त्यसकोमा त केही छैन। अब एउटा नाच यसको कुरा के गर्छु भने परम्परा नाचको यो एउटा मैले एउटा इक्जाम्पल अरू अब अरू कम्युनिटीलाई पनि पाओस् भन्ने कुरा चाहिँ, नाच भनेको अब अहिले त खतम हुँदैछ नि,
1: हामीसँग त थुप्रै समुदायहरू समुदाय
0: अब अहिले चाहिँ हाम्रो समुदायलाई राजनीतिकहरूले युज गरिरहेछ कि, हामी आदिवासी हामी यहाँको यहाँको त्यहाँ मुखले भनेर त हुँदैन नि, प्रुफ चाहियो नि, खोजी गरौँ न हामीहरू खोजी गरौँ। नाचले चाहिँ एउटा तपाईँलाई सबैलाई गाँस छ कि, अब भन्नु हाम्रो यो नाचमा मैले तपाईँहरूले भन्नुहोला किन त्यहाँ हाम्रो नेपालको भोजको बारेमा लेख्यो, किन संस्कारको बारेमा लेख्यो, किन चाडपाडलाई, किन यो सबै जोडिएको छ नि त। पहिला त मैले यो नाचको हिस्ट्री खोज्नु नि, हाम्रो हामी त लिभिङ हिस्ट्री हो। अब यहाँ भन्छ अब इतिहासले भन्छ नि, अब यहाँ लिच्छवीहरूले राज्य गरेको थियो, लिच्छवीहरूले यो सालदेखि यो सालमा गरेको थियो, अनुमानित हो या केही होस्, अब के भन्छ किराँतीले यहाँ गरेछ भन्छ, त्यसपछि किराँतीहरू कहाँ गयो भने त कसैले खोजी गरेन नि। तर मेरो यो हाम्रो नाचले बताउँछ हामी कि हामीमा किराँती पनि छ, हामीमा लिस्पी पनि छ, हामीमा मल्ल पनि छ। अब मल्ल त गएको दुई अढाई वर्ष भयो, त्यसपछि मल्लहरू कहाँ छ भन्ने कसैले खोजी गरेको छ, छैन नि। तर हाम्रो नाचमा कुनै कुनै नाचमा त्यो उनीहरूको सन्तान आएर केही न केही गर्नुपर्ने छ।
1: यो नाचको इतिहास कहाँसम्म पुग्छ होला, कति हजार वर्ष होला?
0: मैले तपाईँलाई अघि नै भने मानव सभ्यताको सुरु भयो भने हामी मान्छ मैले भने मकुण्डको कुरा गर्दाखेरि जङ्गली अवस्थादेखि त्यो नाच
1: भनेको मानव सभ्यता सुरु भयो,
0: पहिलो स्टेप नै नाच हुन सक्छ भन्ने हाम्रो विश्वास छ। जब उनीहरूले हन्टिङको लागि मास्क त्यो टाउको युज गरेर हन्ट गर्ने सजिलो भयो होइन,
1: अनि त्यो नै एउटा कलाको सिर्जना थियो,
0: अनि त्यही बेलामा उनीहरूले चाहिँ एउटा ग्रुपमा बस्नुपर्छ, सँगै बसेर नाच्नुपर्छ, एउटा खुसी मनाउनुपर्छ, के गर्नुपर्छ भने एउटा कम्युनिटीको त थियो होला पहिले नि, महत्त्वलाई बुझ्यो होला, जस मानिसले सभ्यताहरूको डेभलप गर्दै गर्छ कि, उनीहरू आएर पछि पछि जङ्गल फाडेर बस्न थालेपछि नाचलाई त उनीहरूले के गर्छ भने, अब अहिले पनि हाम्रो झाँक्री नाचहरू हुन्छ नि त्यो उपचारको लागि गरिन्छ, नाच भनेको खालि खुसीको लागि मात्रै गर्दैन नि होइन, कहीँ कहीँ त मरेको बेलामा पनि गरिन्छ। अब उपचारको लागि हरेक कुरा उनीहरूले नाचबाट आफ्नो भावनालाई एक्सप्रेस गर्थे कि, त्यसरी डिफ्रेन्ट खालको नाचहरू भयो।
1: अब त्यो अलिकति तपाईँसँग अन्तरङ्ग कुरा गरौँ
0: ल,
1: 82 वर्ष कि हुनु
0: हजुर,
1: देखाइला त्यस्तो देखिनुहुन्न, कुरा गर्दै जाँदा त दिदी झन् झन् झन् एकदमै
0: हजुर
1: होइन, भनेको त तपाईँसँग यति धेरै सकारात्मक चिन्तन छ, समाजप्रति आफ्नो कामप्रतिको त्यो समर्पण यति धेरै छ र तपाईँ यति राम्री हुनुभयो होला, यति सकारात्मक हुनुभयो होला भन्ने लाग्यो। खानपान कस्तो छ, के खानुहुन्छ?
0: हामी अहिलेको हिसाब गरेर हामी तीन जेनेरेसन अगाडिको है, अब हामी म त हामी गाउँमा जे खान्थ्यौँ त्यही खान्छौँ, घिउ खान्छौँ, दुध खान्छौँ, दाल भात खान्छौँ, तरकारी खान्छौँ होइन है अर्को, अनि सकेसम्म अब म मेरो केटाकेटी सानो हुँदा काठमाडौँ हुर्के पनि अब त्यहाँ थुप्रो यहाँ खेतबारी थिएँ नि त, गाई पाल्न दिएर गाईकै दुध खुवाउँथेँ, अहिले पनि गाईकै दुध खान्छौँ तर अब चाहिँ किनेर खान्छौँ होइन, अनि त्यस्तै धान चामल अब मेरो श्रीमानजी पनि त्यो बजारको नमनपर्ने कि, त्यो चुरा पहिले त खुल्ला बेच्थेँ नि त, ए त्यसमा मुसाले मरेको

0: पूर्ण गृहिणी पनि रहेछ.
1: होइन अब त्यो त कस्तो मेरो इच्छा हो नि त. अब म मसलाहरू बजार किन्दिनँ, खुर्सानी किनेर ल्यायो, सुकायो, सफा गरेर मिलो कुट्न लाउँछु.
0: तर त्यो सबै संयोजन आफै गर्नुहुन्छ.
1: त्यो मेरो खुबी होइन, मेरो टाइमको खुबी हो नि त. मैले मेरो टाइममा त्यो गरेको देखेकोले त्यही कन्टिन्यू हो. म त तिन पुस्ता माथिको भएँ नि त.
0: अहिले
1: भ्याउँदैन नि. अहिलेको
0: यहाँको अनुहार शारीरिक सबै हेर्दा रोग छैन, त्यो कामना गरौँ.
1: रोग त त्यही सुगर छ मलाई, अरू खास
0: सामान्य
1: यो सुगर छ अलिकति. अब हाम्रो यो ग्यास्ट्रिक चाहिँ मेरो आमा बाको दाइजो ल्याएको छु. सुगर पनि त्यहीँबाट ल्याए हो. ठिकै छ. होइन तपाईँले कस्तो
0: परिवारमा अब श्रीमान हामीले पनि चिनेको ख्याति प्राप्त नाम ध्रुव जोशी कवि लेखक हुनुहुन्छ.
1: अहिले आएर पहिले त म अब कृषिमा डेडिकेट थियो,
0: कृषि विज्ञ पनि हुनुहुन्छ, माटो विज्ञ हुनुहुन्छ. होइन मैले जानेको यहाँले छोरीको नाम नृत्या राख्नु भएको रहेछ.
1: के अरे, म नृत्याङ्गन भएकोले नि त. अनि मैले छोराको नाम विप्लव राखेको. कारण पनि के छ भने अब हामीलाई पञ्चायत कालमा अब यो गति होला भनेर थाहा थिएन. फेरि प्रजातन्त्र आउनुपर्छ. विप्लव भनेको त रिभोल्युसन हो नि त. होइन, रिभोल्युसन त केही हुनु पर्छ, क्रान्ति त हुनुपर्छ भनेर मलाई लागेर अनि उसको नाम चाहिँ विप्लव राखेको. किनभने अब राम्रो
0: राजनीति कति मनपर्छ मन पर्दैन भिन्न पाटो, तर राजनीतिमा चाहिँ
1: हुनुपर्छ.
0: परिवार नै राजनीति
1: स्वतन्त्र हुनुपर्छ. त्यसको डर्टी त्यो डर्टी पनि हुन्छ भन्ने कुरा चाहिँ पछि पछि थाहा भयो. होइन, अब कुनै पनि कुरा तपाईँले कसरी भन्नुहुन्छ. तपाईँको पत्रकारिता पनि एकदम शुद्ध छ, तपाईँ भन्न सक्नुहुन्न अघि. अब त्यसको बारेमा मलाई अस्ति एकजनाले फोनमा सोध्नु भएको थियो, नाचगरले यस्तो गरेन एकाडेमीले. मैले भने नाचगरले गरेको कुरा एकाडेमीले गरेको मलाई सोच्ने, उनीहरूलाई गएर सोध्नु न. तपाईँको माथि माथिको राजनीति पत्रकारिता नगर्नु भने मलाई रिस उठ्यो कि. उहाँ गएर उहाँहरूले 10 वर्ष 12 वर्ष मैले गरेन भन्दैमा, मैले गरेँ भन्दैमा मलाई, म त त्यहाँको विज्ञ होइन नि त. मैले यसमा लेखेको छु के भएको छ. मैले यो भएन, यो भएछ भएछ भन्ने चाहिँ छैन. जे भएको छ लेखेको, त्यो मूल्याङ्कन गर्दा तपाईँहरूले.
0: अब हरेक वर्ष मदन पुरस्कारका बारे यति ठुलो चर्चा हुने, रसाकसी हल्ला हुने, अहिले चाहिँ यो टप टेनको समाचार आयो, त्यो पनि धेरैले थाहा पाएनन् होला.
1: हजुर हजुर.
0: मदन पुरस्कार पाएको त कसैले पत्तै पाएनन्?
1: पत्तै पाएन, मैले नि पाएन अघि.
0: पाएन
1: किन?
0: पहिलो खबर कसरी आयो?
1: पहिलो खबर एक दुईजना साथी कस्तो, मैले तपाईँलाई भने कहिले कहिले तपाईँको आफूसँगै बसेको पनि तपाईँलाई चिन्नुहुन्न. कहिले कहिले तपाईँले नचिनेको मान्छे पनि तपाईँको लागि केही गरिरहेको हुन्छ कि. अब कोही कोही रहेछ मैले पाउनुपर्छ भन्नेहरू किताबको बारेमा. जब टेप टप टेनमा आयो, चर्चामा आयो, यस्तो एउटा आइमेले गरेको कुरा, एउटा यस्तो गरेको कुरा, आइमेको मात्रै कुरा होइन. अब डान्सको बारेमा त किताब लेख्छन्, तर डान्ससँग जोडेकोलाई पनि जोडेर किताब लेखेको त छैन. भनौँ न, अब नेवारको बारेमा, हाम्रो चाडपर्व, अब हाम्रो मकरन्ना चाडपर्वमा हुन्छ. चाडपर्वको बारेमा मैले हाम्रो वर्षभरिमा चाडपर्व के हुन्छ, मेन चाडपर्व ना चाडपर्व जात्रा, त्यो जात्रा चाडपर्वको बारेमा तपाईँले थाहा भए पनि त्यो पढ्दाखेरि तपाईँले बुझ्नुहुन्छ नि त. होइन, अनि कसैले चाहिँ दोहोऱ्यो भने दोहोरेको होइन कि. पहिला चाहिँ मैले एज ए होल सबैको बारेमा मैले परिचय दिनु पऱ्यो नि त. अनि त्यसपछि एउटा एउटा डान्सको बारेमा पढ्दाखेरि तपाईँलाई फेरि अनि मात्रै बुझ्नुहुन्छ नि. अब मैले एउटा गठु प्याकाउँ भने लेखेँ, गठुले गर्छ भने गठु भनेको को तपाईँलाई थाहा हुँदैन. तर मैले जातको बारेमा, हाम्रो वर्गीकरणको बारेमा तपाईँलाई सुरुमा बताइदिएपछि एक गठु भने यो रहेछ, यसको इतिहास यो रहेछ भन्ने हुन्छ. अब यो काठमाडौँ एउटा त पकौन नाचको रङ्गभूमि हो. यहाँ हामी हरेक नेवारहरू कुनै न कुनै हिसाबले इन्भल्भ हुन्छौँ कि. अब तपाईँहरू यो नाच मात्रै नभएर बाजा, अब हाम्रो यो इन्द्रजात्रामा हेर्नु, अहिलेसम्म पनि अब काठमाडौँमा 32 वटा, अहिले त 64 पनि भयो होला टोलमा, हरेक टोलमा यो ढिमे बाजाको गुरु परम्परा छ, न्याय परम्परा छ, एरेन्ज गर्ने छ, घर छ, अनि उनीहरूले डिसाइड गर्दै.
0: यो काठमाडौँ उपत्यका मुकुन्डो नाचको एउटा रङ्गमञ्च हो,
1: रङ्गमञ्च हो अनि रङ्गभूमि हो। अब यो हरेक काठमाडौँको पुरानो जुन घरहरू हो त्यो रङ्गशाला हो। तपाईँहरूलाई कतिको याद होला, जब हाम्रो एउटा कुनै नाच हुन्छ नि, भन हरसिद्धिमा एउटा त्यहाँको हरसिद्धि नाच छ नि, त्यो नाच हुँदाखेरि कुन ठाउँमा नाच्ने, कुन बाटोबाट जाने, कुन देउता कहाँ पहिले पूजा गर्ने, अनि

0: कहाँ प्रस्तुत गर्ने भनेर त्यो सहरै त्यस कारण एरेन्ज भएको छ.
1: नाच नै भगवानमा समर्पित हुन्छ.
0: अब अब हामीहरूको कसो भने नाचको नाचको देउता नाच देउता भन्छ. त्यो देउता पूजा नगरिकन हाम्रो कुनै पनि परम्परागत गीत गरिँदैन. अब त्यो नाच देव हाम्रो पुरानो सहरमा अवश्य हरेक टोलमा हुन्छ, हरेक चौपाईमा हुन्छ, कतै गल्लीमा हुन्छ, कहीँ हुन्छ भन्दाखेरि किन भयो त यो? अब हाम्रो नाचको देउताहरू सबै अष्टमातृका, अष्टमातृकाले त हामी घेरेर बसेका छौँ. उनीहरू पोलिटिकल हाम्रो रक्षक हो, डान्सको पनि मेन डान्सर उनीहरू हो. अब हाम्रो त्यो सातजना कतिवटा नाचमा त पिचमा गएर हुन्छ, अस्मसन गएर हुन्छ. त्यो त्यो एउटा सातजनाको मेन ठाउँ रङ भन्छु.
1: पुरस्कार पाएको खबर कसले कसरी गर्यो रे?
0: एउटा दुईवटा मेरो अब पत्रिकातिर लाग्नेहरूले पनि गर्यो होइन. हामी नेपालीहरू कस्तो छौँ भने हामी यहाँ के त्यो हामीले दिन दाल भात खाइरहेको, हामीलाई दाल भातको महत्त्व हुँदैन. जस्तो खाना नपाउने ठाउँमा आएपछि हामीलाई दाल भातको एकदम उ लाग्छ नि. त्यस्तै मलाई के लाग्छ भने हाम्रो नेपालीहरू बाहिर बसेकोलाई बढी नेपालको चिन्ता लाग्छ हामीलाई भन्दा है. अनि मैले त्यो पाएको त्यो सूचना पाएको केही मिनट पाँच छ मिनटमा मलाई अमेरिकाको साथीहरूको फोन आयो, इङ्ल्यान्डबाट आयो. अनि म त छक्कै परेँ कि, अब छक्कै परेँ.
1: मदन पुरस्कारका बारे यसभन्दा अगाडि तपाईँ जानकार त हुनुहुन्थ्यो नि?
0: अलिअलि थिए, अलिअलि थियो.
1: तपाईँलाई यो मान सम्मान पुरस्कार भन्नेतिर त्यति चासो रहेन?
0: त्यस्तो चासो छैन. यो उमेरमा मैले पुरस्कार पाउनु मैले आफ्नो लाइफमा गरेको कुराको सम्मान भयो भन्ने कुरा हो. त्यो त एकदम म एकदम शान्त शान्त भएर मर्नु पाउने भयो. यदि मैले यति गरेर मेरो घरमै थन्किँदै पनि मेरो त्यो चाहिँ म नर्क गएकै हुन्थे.
1: यो यो पुस्तकले मदन पुरस्कार पाउँछ भन्ने सोच त थिएन
0: मेरो, थिएन. तर पनि साथीहरूले भन्थ्यो तिमीले त पाउनै पर्छ, यो पाउने नै हो, यति कुरा भएकै छैन भन्थ्यो. तर हरेक कुराको आफ्नो मदन पुरस्कार पनि अरूले कतिले आश गरेको होला नि त है. सधैँ मैले एउटा इन्डाइरेक्टली एउटा पेजमा पढेँ के मदन पुरस्कार गुठीले साहित्यबाट बाटो फेरेको जस्तो भयो, मतलब संस्कृतिमा दियो भन्ने भयो जस्तो भयो नि त.
1: त्यो पढेपछि मनमा
0: त अब सबैले आफ्नो आफ्नो हिसाबले हेर्छ होइन. अब मैले भन्नु पर्दाखेरि के भन्नु, साहित्यले त सधैँ पाइरहेको चाहिँ छ नि होइन. अब यो यो यो नाचमा त हाम्रो अफकोर्स यो मैले नेवार समुदायलाई नै लक्षित गरेर लेखेको हुनाले नेवार यो नृत्यमा त साहित्य पनि त छ नि.
1: पक्कै
0: पक्कै अझ पुरानो छ.
1: अनि समुदाय अब हाम्रो गीतको
0: साहित्य होइन, त्यसको भाषा साहित्य होइन, त्यसको स्क्रिप्ट साहित्य होइन, होइन र हगि. अब कुनै नाटक गरिन्छ त्यो साहित्य होइन. अनि त्यसबाट पनि के छ भने हामीहरूको यसमा कतिवटा कला जोडेको छ, हाम्रो पाक कला जोडेको छ, हाम्रो भोजहरू कसरी बनाएछ, भोजको परिकार छ यसमा, हाम्रो संस्कार छ. किन कुनै कुनै नाचमा हाम्रो जन्मदेखि मृत्युको संस्कार गर्नुपर्छ.
1: मुकुन्डो नाचका माध्यमबाट सिङ्गो नेवार समुदाय यो पुस्तकमा छ.
0: अब अहिलेसम्म इतिहास नै इतिहासको आँखाले पुरातत्वविद पुरातत्वको आफ्नो के उत्कटनबाट के गरेर नेपालको काठमाडौँको इतिहासलाई बताएको छ भने मैले चाहिँ नाचको आँखाले मैले इतिहास खोजेको हो.
1: अन्त्यमा
0: हजुर,
1: यसपछि यस्ता खोज अनुसन्धानका किताबहरू पनि
0: अब चाहिँ मैले चाहिँ यो किताब लेखेर नयाँ पुस्तालाई हस्तान्तरण गरेको छु. अब नयाँ पुस्ता
1: आफूले लेख्दै हुनुहुन्छ?
0: अब आफै त म लेख्दिनँ, कसैले के गर्न सक्छ सक्दो सहयोग गर्छु होइन. किनकि यसबाट धेरै कुराको अनुसन्धान, अब यसबाट हाम्रो पुरानो लुगाहरूको बारेमा अनुसन्धान गर्न सक्छ, गहनाको बारेमा गर्न सक्छ, भोजको परिकारको बारेमा गर्न सक्छ.
1: म भन्दिनँ होला, प्रकाशक स्वयं आफै हुनुहुँदो रहेछ. यो पुस्तकका बारेमा अहिले सामाजिक सञ्जालमा तपाईँ आफूले पनि हेर्नु भयो होला, पुस्तक अत्यन्तै महँगो भयो भन्ने गुनासाहरू छन्, तर पुस्तकको यो आकार हेर्दा पुस्तक 4,000 अझ सस्तो भयो कि भन्ने पनि लाग्न सक्छ. किनभने यो फोटोहरू यसरी रङ्गीन पृष्ठमा फोटोहरू पनि रहेछ होइन. तथापि मूल्यमा पाठकको गुनासोका प्रति
0: अब भन्नुहोस् न, यो किताब मैले गएर बेच्नु त होइन होइन. अब जसले यसको जिम्मा लिएको हुन्छ त्यसलाई त मैले सस्तै दिनुपर्छ नि त. उसले आफ्नो भाग राख्छ. आफ्नो किताब पसलमा गएर 7,000 भयो, मबाट जाँदाखेरि त 7,000 मैले दिन मिल्दैन. मैले 7,000 दिएँ भने त उनीहरू 10-12,000 बेच्छ. पर्छ नि त, सबैको आफ्नो त होइन होइन, त्यसमा पनि मैले यो आर्टमा लागेकोहरू, डान्सको सिलसिलामा लागेकोहरू कोही मेरो घरमा आउँछ भने त मैले डिस्काउन्ट प्राइसमा दिन्छु नि, किनभने मेरो पैसा कमाउनु मात्रै उद्देश्य होइन, यो 7,000 त बजारमा पुगेको कुरा हो नि त।
1: बिडा दिदी, यहाँले आफ्नो व्यस्त समय हामीलाई उपलब्ध गराइदिनु भयो, तपाईँको 6 दशक लामो साधना कोही यति बेला सम्मान भएको छ, यति बेला तपाईँलाई खोजिएको छ, तपाईँको साधनाको खास पहिचान पनि भएको छ।
0: त्यो पहिला तपाईँले मलाई बोलाउनु धन्यवाद है। सबैभन्दा पहिला चाहिँ के भन्यो भने यो मदन पुरस्कार गुठीले यो नेवार कम्युनिटीको सांस्कृतिक कलालाई दिएको सम्मान हो, यो मलाई दिएको होइन कि। अब यो कुराहरू कति कुराहरू त तपाईँलाई पनि थाहा छैन, अब हाम्रो कम्युनिटी चाहिँ हाम्रो जात्रा हुन्छ, अब के हुन्छ त्यो तपाईँले हेर्छ सक्यो त्यो कुरा होइन, तर यो कसरी गाँसेको छ, हामी को हौँ कसो हौँ, हामीले नेपालको संस्कृतिमा नेपालको कलामा नेवार समुदायको कति कन्ट्रिब्युसन रहेछ, एउटा कम्युनिटीले कसरी यो अहिलेसम्म जीवित राखेछ भन्ने कुरा नेपाली सबैले थाहा होस् होइन। अब कतिले यसको बारेमा रिसर्च गर्न आउने उनीहरूसँग किताब पाउँ छैन भनेर भन्ने गुनासो मैले पनि सुनेको छु होइन, अनि यो कसरी रिलेटेड छ एक दुसरासँग, इतिहाससँग छ, डिफ्रेन्ट कलासँग छ। अब मुकुन्डो बनाउने आफ्नो हाम्रो कला छ, गहना बनाउने हाम्रो आफ्नो चलनको पर्छ, अब पुरानो पोसाकहरूको पुरानो गहना कति सब्जेक्ट मिसेको छ नि त यसमा त होइन, यसको मैले सायद पुरै नभए पनि त परिचय त दिन सकेँ नि त
1: होइन। आदरणीय दशमिन कार्यक्रम सर्वे भवन्तु सुखिनःमा आज हामीले बिडा जोशी राज भण्डारी, जसले एउटै विधामा 72-75 वर्ष बिताउनु भएको छ, शास्त्रीय नृत्य र अहिले आएर उहाँले नेवार समुदायका परम्परागत मुकुन्डो नाचमाथि निकै महत्त्वपूर्ण ग्रन्थ सार्वजनिक गर्नुभयो, त्यही ग्रन्थले मदन पुरस्कार पनि प्राप्त गर्यो। यही विषयमाथि केन्द्रित रहेर हामीले बिडा जोशी राज भण्डारीसँग अन्तरङ्ग भएर कुराकानी गर्यौँ। यो कुराकानी हेरेर साथ दिनुहुने तपाईँ दर्शकलाई धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छौँ। नमस्कार।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको

0: नमस्कार, म लोक तथा दोरी गायक विनय खत्री।
1: गालैमा खोटी छुम्की एकचोटि, गालैमा खोटी छुम्की एकचोटि, परिदै रसिलो गालैमा।
0: तपाईँहरू यति बेला सुन्दै हेर्नुहुन्छ ग्लोबल रेडियो संसारभरिबाट, र नारीहरूको महान चार हरि तालिका तीसको पावन अवसरमा सम्पूर्ण दिदी बहिनीहरूलाई त्यसको शुभकामना सहित यो वर्ष पनि मेरो नयाँ तीस कोसेली बजारमा आइसकेको छ, मादालु तालैमा छ। यो गीतमा म स्वयं विनय खत्री र माया केसीको स्वरमा सजिएको गीत छ भने, यसमा लय हमनाथ कुँवरले गर्नुभएको छ भने, शब्द सिर्जना गणेश अधिकारीले गर्नुभएको छ, यसमा मोडलिङ स्वयं मेरो छोरी वन्दना खत्री र गोविन्द पहाडीले गर्नुभएको छ, भर्खरै मात्रामा बजारमा आएको छ। सम्पूर्ण श्रोताहरूले यो मादालु तालैमा छ गीतलाई मन पराइदिनु होला सबैजनाले। यति बेला म युएबाट यो भोइस म यहाँ समक्ष छोड्दैछु, युएलाई कर्म ठुलो बनाएर म यति बेला युएको दुबईमा बसिरहेको छु, र प्रवासमा रहेर पनि नेपाली गीत सङ्गीत क्षेत्रलाई अगाडि बढाउँदै आजसम्म आइरहेको छु, र यहाँहरूको साथ सपोर्ट मलाई अवश्य पनि मिलिरहेको छ। सम्पूर्ण मेरा प्रिय श्रोताहरूलाई यो गीत माया गरिदिनु होला, सुनिदिनु होला भन्न चाहन्छु। हस्त, नमस्कार।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको

0: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, अ रियल साउन्ड अफ लाइफ।
1: That's my step for a man.

Yoho Global Online Radio. अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो.

0: संगीत मनोरंजन नया अनुभूति का साथ
1: दुनिया भरी का श्रोताहरु को रोजाई
0: अब हर एक समय हर एक ठाउँमा
1: तपाईंको आफ्नै डिजिटल साथी।

0: पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटो कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
2: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
1: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: श्रोताहरूको रोजाई
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल

Yoho Global Online Radio. अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो.

0: संगीत मनोरंजन र नया अनुभूति का साथ
1: दुनिया भरी का श्रोताहरू को रोजाई
0: अब हर एक समय हर एक ठाउँमा
1: तपाईंको आफ्नै डिजिटल साथी।

ढाकाको मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

हिरा खेतैभरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

नेपाली जीवन शैलीसँग जोडिएको हाम्रो पात्रो एप, हरेक नेपालीको डिजिटल साथी हाम्रो पात्रो एप। पात्रो तिथि, चाडपर्व, राशिफल, समाचार र धेरै उपयोगी सेवाहरू अब एउटै एपमा। देशमै हुनुहोस् वा विदेशमा, आफ्नो संस्कार र समयसँग सधैँ जोडिरहनुहोस्। आजै डाउनलोड गर्नुहोस् हाम्रो पात्रो एप। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

0: संगीत मनोरंजन र नया अनुभूति का साथ
1: दुनिया भरी का श्रोताहरु को रोजाई
0: अब हर एक समय हर एक ठाउँमा
1: तपाईंको आफ्नै डिजिटल साथी।

0: संगीत मनोरंजन नया अनुभूति का साथ
1: दुनिया भरी का श्रोताहरू को रोजाई
0: अब हर एक समय हर एक ठाउँमा
1: तपाईंको आफ्नै डिजिटल साथी।

यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

0: थुप्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: Global Online Radio, a real sound of life.

0: physical pain.
1: अहिले सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, a real sound of life.

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
2: हाम्रो पात्र त मसँग पनि छ
1: तर पेमेन्ट कसरी
3: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: श्रोताहरूको रोजाइ
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

नेपाली जीवन शैलीसँग जोडिएको हाम्रो पात्रो एप, हरेक नेपालीको डिजिटल साथी। हाम्रो पात्रो एप पात्रो तिथि, चाडपर्व, राशिफल, समाचार र धेरै उपयोगी सेवाहरू अब एउटै एपमा। देशमै हुनुहोस् वा विदेशमा, आफ्नो संस्कार र समयसँग सधैँ जोडिरहनुहोस्। आजै डाउनलोड गर्नुहोस् हाम्रो पात्रो एप। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

तपाईका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

हाम्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

नेपाली जीवन शैलीसँग जोडिएको हाम्रो पात्रो एप, हरेक नेपालीको डिजिटल साथी हाम्रो पात्रो एप। पात्रो तिथि, चाडपर्व, राशिफल, समाचार र धेरै उपयोगी सेवाहरू अब एउटै एपमा। देशमै हुनुहोस् वा विदेशमा, आफ्नो संस्कार र समयसँग सधैँ जोडिरहनुहोस्। आजै डाउनलोड गर्नुहोस् हाम्रो पात्रो एप। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

0: संगीत मनोरंजन र नया अनुभूति का साथ
1: दुनिया भरी का श्रोताहरुको रोजाई
0: अब हर एक समय हर एक ठाउँमा
1: तपाईंको आफ्नै डिजिटल साथी।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।